0: your location for maximum music. It's 10:15 a.m. This time check is brought to you by Dr. Hamid General Homeo and Schwabe Germany, proudly serving Pakistan with the best of homeopathy for 75 remarkable years.
1: HBL Freedom Account ke saath Muft IBFT, Muft Checkbook, Muft Online Banking aur behtareen Mobile App ki sahulat ke saath HBL Freedom Account, jahan khwab, wahan HBL.
2: जब बात आपकी सेहत की हो तो खालिस्पन बहुत अहमियत रखता है। शोबे मयार की सख्त जांच पड़ताल करता है ताकि इस बात को यकीनी बनाया जा सके कि हर दवा असली और काबिल भरोसा हो। डॉक्टर हमीद जर्नल होमियो और शोबे जर्मनी पिछले 75 सालों से सेहतमंद पाकिस्तान के लिए गोशा।
1: HBL फ्रीडम अकाउंट के साथ मुफ्त IBFT, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट, जहां खाब वहां HBL।
3: हायर का नया नो फ्रॉस्ट IoT रेफ्रिजरेटर जिसका मल्टी एयर फ्लो सिस्टम दे बैलेंस कूलिंग हर कंपार्टमेंट में और रखे आपके रेफ्रिजरेटर को क्लीन। ट्विन इन्वर्टर टेक्नोलॉजी जिससे मिले मैक्सिमम कूलिंग और एनर्जी सेविंग। नो फ्रॉस्ट, नो वरीज।
4: पब्लिक सर्विस मैसेज। شدید گرمی کے باعث شہریوں سے گزارش ہے کہ صبح 11 بجے سے شام 4 بجے کے درمیان خاص احتیاطی تدابیر اختیار کریں۔ غیر ضروری طور پر باہر جانے سے گریز کریں، ہلکے کپڑے پہنے، سر ڈھانپ کر رکھیں، دھوپ میں سخت جسمانی مشقت سے بچیں اور بچوں، بزرگوں اور بیمار افراد کا خاص خیال رکھیں، زیادہ پانی پئیں اور محفوظ رہیں۔ یہ عوامی آگاہی پیغام حکومت سندھ، پی ڈی ایم اے، کمشنر کراچی، کے الیکٹرک اور سیلانی ویلفیئر ٹرسٹ کے تعاون سے پیش کیا جا رہا ہے۔
1: HBL Freedom Account کے ساتھ مفت IBFT, مفت چیک بک, مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ HBL Freedom Account, جہاں خواب وہاں HBL۔
3: ہائر نو فراسٹ IoT ریفریجریٹر، اس کی IoT ٹیکنالوجی فوڈ ایکسپائری نوٹیفیکیشن کے ساتھ ساتھ آپ کو دے موبائل ایپ سے کمپلیٹ کنٹرول۔ نو فراسٹ، نو وریز۔
5: کس نے کہا تھا

0: 45 AM. This time check is brought to you by Phoenix Batteries. Phoenix laga aur bhul ja. Phoenix laga aur bhul
1: ja. Azra behan, zara baat to suno. Hatu piche, bhago. Ahmed, hatu wahan se.
2: हादसे अचानक ही हुआ करते हैं, घबराए नहीं, समझदारी से काम लें। सबसे पहले कुत्ते के काटे जख्म को 20 मिनट तक साफ पानी और आम साबुन से धोएं। इसके बाद करीबी अस्पताल जाकर डॉक्टर की हिदायत के मुताबिक एंटी रेबीज वैक्सीन लगवाएं। करीबी एंटी रेबीज सेंटर की मालूमात के लिए 1122 पर राबिता करें। महकमा सेहत, हुकूमत सिंध।
3: HBL फ्रीडम अकाउंट के साथ अपने ख्वाबों और बिजनेस को दे आजादी की उड़ान। मुफ्त IBFT, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ अकाउंट खोले डिजिटली या विजिट करें अपनी करीबी HBL ब्रांच। HBL फ्रीडम अकाउंट, जहां ख्वाब वहां HBL।
4: हायर का नया नो फ्रॉस्ट IoT रेफ्रिजरेटर, जिसका मल्टी एयर फ्लो सिस्टम दे बैलेंस्ड कूलिंग हर कंपार्टमेंट में और रखे आपके रेफ्रिजरेटर को क्लीन। ट्विन इन्वर्टर टेक्नोलॉजी, जिससे मिले मैक्सिमम कूलिंग और एनर्जी सेविंग। नो फ्रॉस्ट, नो वरीज।
5: पब्लिक सर्विस मैसेज। शदीद गर्मी के बाद शहरियों से गुजारिश है कि सुबह 11 बजे से शाम 4 बजे के दरमियान खास एहतियाती तदाबीर इख्तियार करें। गैर जरूरी तौर पर बाहर जाने से गुरेज करें, हल्के कपड़े पहने, सर ढांप कर रखें, धूप में सख्त जिस्मानी मशक्कत से बचें और बच्चों, बुजुर्गों और बीमार अफराद का खास ख्याल रखें। ज्यादा पानी पिएं और महफूज रहें। यह अवामी आगाही पैगाम हुकूमत सिंध, PDMA, कमिश्नर कराची, के इलेक्ट्रिक और सैलानी वेलफेयर ट्रस्ट के तआवुन से पेश किया जा रहा है।
3: HBL फ्रीडम अकाउंट के साथ मुफ्त IBFT, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट, जहां ख्वाब वहां HBL।
4: हायर नो फ्रॉस्ट IoT रेफ्रिजरेटर, इसकी IoT टेक्नोलॉजी फूड एक्सपायरी नोटिफिकेशन के साथ साथ आपको दे मोबाइल ऐप से कंप्लीट कंट्रोल। नो फ्रॉस्ट, नो वरीज।
6: तेजी से फैलती डिजिटल दुनिया एक जबरदस्त सलाहियत के साथ साथ एक अहम जिम्मेदारी भी। मजहबी, फिरका वाराना या नस्ली बुनियाद पर नफरत अंगेजी, दहशतगर्दी की तरगीब से मुतल्लिक किसी भी तरह का मवाद फैलाना, इलेक्ट्रॉनिक जालसाजी, स्पैमिंग, धोखा दही, बशमूल आइडेंटिटी थेफ्ट, चाइल्ड पोर्नोग्राफी और साइबर स्टॉकिंग और अनचाही मुदाखलत, मसलन किसी भी फर्द से जबरदस्ती या बार बार राबिता करना, मुतल्लिका शख्स की रजामंदी के बगैर उसकी तस्वीर या वीडियोस बनाना और शेयर करना वगैरह संगीन जराइम है। इस तरह की खिलाफ वर्जियाँ पाकिस्तान इलेक्ट्रॉनिक क्राइम्स एक्ट और दीगर कवानीन के तहत कानूनी नतायज की मुतहम्मिल हैं। अगर आप इस बारे में कोई सवाल करना, इस सिलसिले में मदद तलब करना, किसी वाकये की इत्तला देना या इन कवानीन की खिलाफ वर्जी के मुर्तकिब अफराद के बारे में हुकूमत की मुआवनत करना चाहते हैं, तो बराहे करम हमारी हेल्पलाइन पर कॉल करें।
0: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया।
7: डेंगू एक खतरनाक बीमारी है जो मच्छर के काटने से फैलती है। सुबह सूरज निकलने के बाद और शाम सूरज गुरूब होने से पहले ये मच्छर आपको काट सकता है। अगर आपको अचानक तेज बुखार, शदीद सर दर्द, जिस्म और जोड़ों में दर्द, मतली या कमजोरी महसूस हो तो फौरन डॉक्टर से रुजू करें। डेंगू का मच्छर साफ पानी में पैदा होता है, इसलिए घर और इर्द गिर्द कहीं भी पानी जमा ना होने दें। पानी की टैंकियों को ढांप कर रखें। गमलों और कूलर का पानी बाकायदगी से तब्दील करें। लंबी आस्तीन वाले कपड़े पहनें, मच्छर मार स्प्रे और मच्छरदानी का इस्तेमाल करें। याद रखें, एहतियात ही डेंगू से बचाव का बेहतरीन तरीका है। डेंगू से बचाओ, आपकी एहतियात, आपकी हिफाजत।
0: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया।
8: کیا آپ جانتے ہیں کہ ٹیلی کام آپریٹرز کی جانب سے مختلف ویلیو ایڈڈ سروسز فراہم کی جاتی ہیں؟ ان سروسز میں رنگ ٹونز، بریکنگ نیوز الرٹس، مس کال الرٹ، انٹرنیٹ بنڈلز، گیمز اور دیگر معلوماتی سہولیات شامل ہو سکتی ہیں۔ تاہم بعض اوقات یہ مشاہدہ سامنے آیا ہے کہ صارف کی اجازت کے بغیر کوئی ویلیو ایڈڈ سروس فعال ہو جاتی ہے یا بیلنس سے رقم کٹ جاتی ہے، جبکہ صارف کو اس کا علم بھی نہیں ہوتا۔ یاد رکھیں کہ ویلیو ایڈڈ سروس کی فعالیت کے لیے صارف کی تصدیق ضروری ہوتی ہے، جس کے لیے عموماً او ٹی پی کی تصدیق یا مخصوص یو ایس ایس ڈی کو ڈائل کرنا لازم ہوتا ہے۔ یاد رکھیں، پی ٹی اے ٹیلی کام آپریٹرز کو ویلیو ایڈڈ سروس خودکار طور پر ایکٹیویٹ کرنے کی اجازت نہیں دیتا۔ اگر آپ نے نہ تو او ٹی پی شیئر کیا ہے اور نہ ہی کوئی کوڈ ڈائل کیا ہے تو ایسی سروس فعال نہیں ہونی چاہیے۔ اگر آپ کے ساتھ بھی ایسی صورتحال پیش آئے تو پریشان ہونے کی ضرورت نہیں، سب سے پہلے اپنے متعلقہ ٹیلی کام آپریٹر سے رابطہ کریں اور باقاعدہ شکایت درج کروائیں۔ آپریٹر آپ کو ایک شکایت نمبر فراہم کرے گا۔ اگر مقررہ وقت کے اندر آپ کا مسئلہ حل نہ ہو تو آپ پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کے آن لائن پورٹل پر بھی شکایت درج کر سکتے ہیں۔ شکایت کے اندراج کا طریقہ کار یہ ہے کہ سب سے پہلے ویب سائٹ complaint.pta.gov.pk پر جائیں۔ شکایت کے اندراج کے لیے صارف کو اپنے نام اور شناختی کارڈ پر رجسٹرڈ موبائل نمبر کے ذریعے ایک یوزر پروفائل بنانا ہوگا۔ اس کے بعد سائن اپ کے آپشن پر کلک کریں اور مطلوبہ معلومات فراہم کریں، جن میں نام، شناختی کارڈ نمبر، رابطہ نمبر، شہر کا نام اور پاسورڈ شامل ہوں گے۔ اس کے بعد جنریٹ او ٹی پی پر کلک کریں اور موصول ہونے والا ون ٹائم پاسورڈ درج کریں۔ اکاؤنٹ بننے کے بعد سائن ان کریں اور اپنا سی این آئی سی اور پاسورڈ درج کر کے لاگ ان ہو جائیں۔ یاد رکھیں کہ آپ کا قومی شناختی کارڈ نمبر ہی آپ کا یوزر نیم ہوگا۔ لاگ ان ہونے کے بعد بائیں جانب موجود رجسٹر نیو کمپلینٹ کے آپشن پر کلک کریں۔ اب شکایت کی تفصیلات درج کریں اور شکایت کی نوعیت منتخب کریں۔ اس کے بعد شہر، سروس، فراہم کنندہ کی قسم اور دیگر مطلوبہ معلومات فراہم کریں۔ اگر آپ کی شکایت کسی موبائل نیٹ ورک آپریٹر سے متعلق ہے تو اس بات کو یقینی بنائیں کہ آپ کے پاس وہ شکایت نمبر موجود ہو جو آپ کو آپریٹر کے پاس شکایت درج کراتے وقت فراہم کیا گیا تھا، کیونکہ پی ٹی اے کے پاس شکایت کے اندراج کے لیے یہ نمبر دینا ضروری ہوتا ہے۔ اب کمپلینٹ نمبر درج کریں اور کمپلینٹ سمری میں اپنی شکایت کی تفصیل لکھیں۔ ضرورت کے تحت متعلقہ فائل بھی منسلک کی جا سکتی ہے۔ اس کے بعد قواعد و ضوابط قبول کرتے ہوئے اپنی شکایت باقاعدہ طور پر سبمٹ کر دیں۔ شکایت سبمٹ ہونے کے بعد آپ کو ایک ریفرنس نمبر موصول ہوگا، جس کے ذریعے آپ اپنی شکایت کا سٹیٹس بھی معلوم کر سکتے ہیں۔ مزید معلومات کے لیے پی ٹی اے کے ٹول فری نمبر 0800-55-055 پر رابطہ کریں۔ ڈیجیٹل دنیا میں محفوظ قدم، پی ٹی اے۔
2: یہ مفاد عامہ کا پیغام اب تک پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے۔
9: Back to back. Only music, no RJ talk.
10: Only music, no RJ talk.
9: This is FM 100.
11: Come on.

0: स्पेशल क्वालिटी सोप और सेवैया।
1: अजरा बहन जरा बात तो सुनो।
2: हटो पीछे, भागो।
3: अहमद हटो वहाँ से।
4: हादसे अचानक ही हुआ करते हैं, घबराए नहीं, समझदारी से काम ले। सबसे पहले कुत्ते के काटे जख्म को 20 मिनट तक साफ पानी और आम साबुन से धोएं। इसके बाद करीबी अस्पताल जाकर डॉक्टर के हिदायत के मुताबिक एंटी रेबीज वैक्सीन लगवाएं। करीबी एंटी रेबीज सेंटर की मालूमात के लिए 1122 पर राबिता करें। महकमा सेहत, हुकूमत सिंध।
5: एक दो तीन येलो, एक दो तीन येलो।
6: ये क्या है भाई?
5: एक जैकेट, शूज हो या वॉच, जो चाहे सेलेक्ट करो। दो जैस कैश पर येलो से पेमेंट करो। और तीन येलो से अपनी पेमेंट को 3 इंस्टॉलमेंट्स में ब्रेक करो। तो क्या समझी?
0: जो चाहे खरीदो, पैसे आराम से दे दो। येलो बाय जैस कैश।
5: अभी जैस कैश ऐप डाउनलोड करो और येलो के थ्रू पेमेंट करो।
7: एमसीबी वन करंट अकाउंट हर पाकिस्तानी का एक अकाउंट, जो दे रहा है बैंकिंग की बेशुमार सहूलियात एक अकाउंट में, जैसे कि फ्री चेकबुक, फ्री बैंकर्स चेक, फ्री एसएमएस अलर्ट्स, फ्री इंटरसिटी ट्रांजैक्शंस, फ्री डेबिट कार्ड और बहुत कुछ। तो आज ही एमसीबी वन करंट अकाउंट खुलवाएं और बेहतरीन सर्विसेज का फायदा उठाएं। एमसीबी बैंक फॉर लाइफ।
8: بین الاقوامی سفر پر روانہ ہونے والے متوجہ ہوں، ایسی آن لائن ایپس اور پلیٹ فارم سے اجتناب کریں جو پیسوں کی عوض کسی نامعلوم شخص کا سامان آپ کے اپنے سامان کے ساتھ لے جانے کے لیے کریں۔ یہ آسان کمائی کا طریقہ تو نظر آتا ہے، لیکن حقیقت میں خطرناک جال ہے۔ منشیات فروش انہی طریقوں کو استعمال کر کے منشیات سمگل کر رہے ہیں۔ یاد رکھیں، اگر آپ کے سامان سے منشیات برآمد ہوئی تو قانوناً اس جرم کے ذمہ دار صرف آپ ہوں گے۔ خبردار، کسی اجنبی کا سامان دوران سفر اپنے ساتھ لے جانا آپ کے لیے خطرناک ہو سکتا ہے۔
9: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
10: FM 24/7 365 FM 24/7 365.
11: 31 years of memory, milestone and moments. FM 100 Pakistan. It's a legacy.
10: Assalamu alaikum Pakistan. Let's celebrate the journey.
12: Keep it locked to 100 FM.
13: جب بات آپ کی صحت کی ہو تو خالص فن بہت اہمیت رکھتا ہے۔ شعبہ معیار کی سخت جانچ پڑتال کرتا ہے تاکہ اس بات کو یقینی بنایا جا سکے کہ ہر دوا اصلی اور قابل بھروسہ ہو۔ ڈاکٹر حمید جنرل ہومیو شعبہ جرمنی، پچھلے 75 سالوں سے صحت مند پاکستان کے لیے کوشاں۔

वेलकम बैक मेरा लॉन्गो। अच्छा, और हमारी प्यारी सी बहन महरीन बलोच को ये ट्रैक उम्मीद करते हैं कि पसंद आ गया होएगा, और भी सब लोगों को पसंद आया ही नहीं आया। अच्छा जनाब, हमारे प्यारे से भाई आदिल भाई कह रहे हैं कि नदीम भाई, ये न्यू लियारी नॉर्दर्न बाईपास की तरफ है जहां मंडी लगती है, गाय मंडी गड़ाब लगता है जहां पर, और हमारा शहजादा दिल का राजा मेरा भाई मीर हसन बरोई भी वहीं पर है ना, गड़ाब के पास। वाह वाह आदिल भाई, थैंक यू, बता दिया आपने। मीर हसन बरोई मुझे पता है, वो सिर्फ कॉल करते हैं, और बेतहाशा मेरे ऐसे लिसनर्स हैं जो कि सिर्फ कॉल्स करते थे, मैसेज नहीं कर पाते थे, और वो सोच रहे होंगे यार कब होगा यार ये सही, हो जाएगा, जल्दी हो जाएगा, यानी कि समझ रहे हैं ना आप। और जनाब, पानी ज्यादा पिए, जूस और फ्रेश फ्रूट खाएं, और गुस्सा कम करें। जरीन नूर कह रही है, बिल्कुल ठीक कह रही हैं आप, पानी ज्यादा पिए भाई, फ्रेश फ्रूट और फ्रेश जूस पिए और गुस्सा कम करें। गुस्से से भी यार गर्मी जो है ना वो, यानी कि समझ रहे हैं ना। और जिंदगी आ गई है, जिंदगी कह रही है कि आज एक दोस्त से मुलाकात हुई, ओए होए होए क्या बात है भाई, दोस्त से मुलाकात हो गई। और नदीम जी, मैंने सब भुलाकर बात की, मगर आज उसने मेरी दुखती रग पर उंगली रख कर टकली दी, दिल बहुत दुखा है। हाय अल्लाह जी, हाय, आपने सब कुछ भुला दिया, लेकिन उसने फिर जो है आपको सुइयां ही चुभो दी। वेरी बैड यार, जिंदगी में क्या कह सकता हूँ, यही कह सकता हूँ तू। गाना आपको डेडिकेट करता हूँ ये वाला, ठीक है ना। हम है ना आपके साथ, हम भी तो आपका दोस्त हूँ, जो भी कह लें आप, ये फ्री हैंड दिया हुआ मैंने, जिस तरह का भी रिश्ता कायम करना है कर लीजिए आप, मतलब दोस्ती वाला, भाई वाला, कजन वाला, वो हमारे यहाँ एक है, वो वाला तो होने सकता। खैर, मजाकन कर रहा हूँ ताकि आपके चेहरे पर मुस्कुराहट आ जाए। कादिर बख्श बलोच साहब कह रहे हैं, अरे भाई आपको और सब सुनने वालों को सलाम, कैसे हैं आप, आज आपकी चुड़ैल मिस है। यार चुड़ैल वाकई में मिस है यार, और चुड़ैल को सभी मिस कर रहे हैं जनाब, उससे एक रौनक है और एक और रौनकी इंसान गायब है। मैं चाह रहा हूँ इन दोनों का टाकरा हो जरा थोड़ा, किसका, समी का और मुश्क का, जैसे कायनात और उसका होता था, मगर समी अब ये जब आई है तो समी इंगेज हो गया ना, वरना वो तो लड़ाइयां कर रहा होता था, हंसी मजाक कर रहे होते थे दोनों, अच्छा लगता था। खैर एनीवे, जिंदगी कह रही है ऐसा क्या करूं, हमेशा के लिए छोड़ दूं, ना ना ना, जानबूझकर अक्सर करती है, अब भी याद करती हूं रोना आता है। हाय जिंदगी, आपने तो ये ऐसी बात, हमें उदास कर दिया जिंदगी आपने। अच्छा मैं आपको एक बात बताऊं, अगर यार क्या करें इंसान, यार तकलीफ देने वाले होते हैं दोस्त बहुत सारे, लेकिन दोस्त वो होते हैं जो तकलीफ वगैरह ये सारा सिलसिला अगर चलता रहता है, मगर जो आपके साथ खड़े हो ना हर वक्त, आपके दुख में आपके सुख में, वो असल में दोस्त होते हैं। लेकिन अगर ये ऐसी दोस्त हैं तो फिर यही कहूंगा कि फिलहाल सबर करें, वैसे ही गर्मी बहुत है, यानी कि समझ रही है ना आप। अच्छा भाई फरहीन कह रही है, ने अच्छा भाई फरीन आपका मैसेज समझ गया हम। इरफान कह रहे हैं लिसनिंग टू अच्छा कोई शो मिस नहीं करती थी, पता नहीं लिसनर तो आपकी कोई भी शो मिस नहीं करती थी, यकीन नन यकीन तक रिकॉर्डिंग करके रिपीट सुनती। महविश मलिक, अरे हाँ अब तो उसकी शादी हो गई है, अरे कितनी पुराने मेरी प्यारी सी लिसनर, ये भी मेरी बड़ी प्यारी सी बहन महविश मलिक।
یہ بھی سنتی تھیں اور واقعی میں یہ صحیح عرفان میں بن یار تمہاری ماشاءاللہ سے حافظہ تیز ہو رہا ہے, بادام بادام کھا رہے ہو کیا؟ اور میں وش ملک کو انہوں نے یاد دلا دیا, تو وہ بھی ہماری پیاری سی بہن بہت شوق سے سنتی تھی, ریکارڈ بھی کرتی تھی اور ان کی کالز بھی آتی تھی. پھر ان کی ہو گئی شادی, اور شادی کو بھی کافی سال ہو گئے اور اب وہ کافی عرصہ ہو گیا ان کا کوئی نہ میسج آتا ہے. اب ظاہر ہے جب شادی ہو جاتی ہے تو بہت ساری ذمہ داریاں آ جاتی ہیں. ہماری دعائیں ہمیشہ رہتی ہیں, چاہے وہ مہوش ملک ہو, چاہے وہ کائنات ہو, چاہے جو بھی اور بھی بہت ساری ایسی پیاری پیاری سی لڑکیاں جو شادی سے پہلے میرا شو سنتی تھیں اور اس کے بعد وہ غائب ہو جاتی ہیں. اور پھر ظاہر ذمہ داری ہوتی ہے گھر رہنا, جو یہ باپ اور ماں جو ہیں یہ ایک ایسا رشتہ ہے, ایک ایسا جس کو کہتے ہیں محبت والا رشتہ ہے, کہ ماں باپ کے گھر میں جب لڑکی ہوتی ہے تو اس کو اس کا جو دل چاہتا ہے وہ کرتی ہے, مطلب آزادی ہوتی ہے, باپ کی شفقت, ماں کا پیار, یہ سب ساتھ میں ہوتا ہے. غلط بات پر روکنا, اچھی بات پر سراہنا, چلو جی بیٹی ہے یار چلو شو سن, نہیں سنتی رہنے, اچھا اچھا اچھا اچھا ندیم اختر کا شو سن, اوکے اوکے. لیکن جب سسرال میں بچیاں جاتی ہیں تو ماحول ہی ڈفرینٹ ہوتا ہے, اس کو کچھ مطلب ہو سکتا ہے مایوب سمجھ رہے ہو, ہر وقت ریڈیو ہی سنتی رہتی, یہ فون پر ریڈیو ہی سنتی ہوں یا کوئی اور کام ہو رہا ہے ذرا بتاؤ تو صحیح. مطلب بہت سارے ایسے معاملات ہوتے ہیں تو, اور وقت بھی نہیں ملتا گھر کے کام کاج, پھر اللہ تعالیٰ جب اولاد سے نواز دیتا ہے تو پھر وہ کام, اور اگر کسی نئے ماحول میں گئے تو نئے ماحول کو سمجھنے میں بھی وقت لگتا ہے, سالوں سال لگ جاتے ہیں. تو خیر جتنی بھی پیاری پیاری سی میری لسنرز جو پہلے سنتی تھیں اور اب شادی شدہ ہو گئی ہیں, اچھا ایسا بھی ہے کہ شادی کے کافی عرصے کے بعد واپس ضرور آتی ہیں کیونکہ ہماری دعائیں جو ساتھ ہوتی ہیں. ہاں جی تے ہاں جی, بہت لمبی بات نہیں ہوگی. اچھا سانگ تھا, پسند آیا. فریش جوس کب بھیج رہی ہو زرین نور؟ یہ عرفان میمن بول رہے ہیں. زرین نور یار اس کے لیے بہت ہی آسان سا طریقہ میں بتاتا ہوں زرین نور کی طرف سے. آپ باہر جائیے, بے تحاشا ٹھیلے لگے ہوں گے فروٹس کے, وہاں سے فروٹ خریدیے, گھر آئیے اور جوس بنائیے اور پیجیے, اور سمجھ لیں ہماری پیاری سی بہن زرین نور نے بھیجا ہے. ہیں جی تے ہیں جی. اچھا جی, مشک کہیں قائد آباد پل پر نہیں چلی گئی دلہن کے لباس پر؟ ابھی وہ قائد آباد کا پل نہیں ہے بھائی, دلہن کے لباس میں جو چڑیل دیکھی جاتی تھی وہ کارساز کے روڈ پر ہوتی تھی. میں وش ملک سے کبھی کبھی میسج کرتی ہے اور آپ کا پوچھتی ہے, آئی سو سویٹ. میری پیاری سی بہن کو بہت سلام کہیے گا عرفان میمن جب بھی آپ کی ان سے بات ہو. تو چلے جناب, اب بڑھتے ہیں ایک بڑی زبردست سی وش کی جانب, اور ہماری پیاری سی میمن فیملی جو ہے جس میں میری پیاری سی بہن دعا میمن ہے, اقرا میمن ہے, عروسا میمن ہے, مہانور میمن ہے, اور اب ایک اور میمن آئی ہوئی ہے ان کے ساتھ جس کا نام ہے عائشہ میمن, اور اس کی ہے برتھ ڈے. ہیپی برتھ ڈے ٹو یو, ہیپی برتھ ڈے ٹو یو, ہیپی برتھ ڈے ڈیئر عائشہ میمن, ہیپی برتھ ڈے ٹو یو. اچھا بھائی, ہم نے تو وش کیا ہی ہے عائشہ میمن کو, اس کے ساتھ ساتھ سجاد علی کا جو میں ٹریک چلا رہا ہوں وہ بھی برتھ ڈے سانگ ہے, اور وہ تمام میمن کزنز کی جانب سے ہم ڈیڈیکیٹ کریں گے پیاری سی عائشہ میمن کو.